0: हां जी रानू रुदन को सोरी रेडियो अमन एफ एम 88.4 MHz प्रोग्राम तास दी 4K कॉस्मेटिक स्क्रीन 55 सरा पर रेडियो अमन एफ एम 88.4 MHz बांदी और जी प्रोग्राम की तासुम दे टेलीफोन कॉल शे मैसेज कॉल शे और दी प्रोग्राम की तासुम सरा अखबल आवाज शरीक कॉल शे दी नात फरमाइश कॉल शे दी सरा सरा दी निजाम फरमाइश कॉल शे दी सरा सरा तासु अखबल आवाज हम पर दी प्रोग्राम की शरीक कॉल शे 4K कॉस्मेटिक क्रीम मुख्तलिफ प्रोडक्ट तासु लराजी चेहरे की ब्यूटी क्रीम दी कोल्ड क्रीम दी गाखनु पाउडर दी मुख्तलिफ किस्म साबुन दी फेस वॉश दी शैम्पू दी तेल दी विख्तो गख्तुल दी पारा दी विख्तो کم وخت چې د چارغښت دی هغه دوباره راخېستل دي لپاره او د قشانې د چا وخت چې رغړي نو هغه غختل بچکول دي لپاره مختلف قسمه تل دي تاسو استعمال ولې شي یو کال طرف ته ګورچ پلان موږ سره سوکتی جی السلام علیکم جی
1: علیکم السلام
0: خیر دی جی تاسو جوړی
1: آئی خیر دی تاسو خیر
0: شکر دی الله فضل دی بچی تاسو خبره کوي کم زینا رومائسا بچے اسکول مل وائی کنا بھائی تو اسکول وائی کا مدرسہ وائی کی چل گئی ماشاء اللہ سو تاستا سو قرآن تا یاد کر
1: تقریباً
0: دو سپاری تا یاد کری ماشاء اللہ دا تو سجے کی یاد ہے قرآن کتا مانسیرا کی پنڈائی کی سجے کی ہاں ہاں آدھے کور والے جدال تیواز ہی پاتی کی گی کور والے درسرال تا پاتی کی گی کتا مدرسہ کی پاتی کی گی مدرسہ کی کور والے جدا پاتی کی گی ہاں ہاں پوچھلم صحیح دا نکور والا دل یادی کی کنا مور پلار دل یادی کی مور دل زیات یادی کی کہ پلار دل زیات یادی کی ہاں ہاں جی نہ کہ پلار منی زیاتی مینی کنا تل زیات مور خیشی کہ پلار دل زیات خیشی ہاں دقا چل لے کنا ستا سو عمر کی تا دو سپاری یاد کری مائی تا سو عمر کی دو سپاری تا سو ٹیم کی یاد کری سو عمر ٹیم کی خا ماشاء اللہ خا خا نو تمنگ تلوگانی تلاوت کو لیشی چھ تارا کم زین راجی اوکا تو بسم اللہ کا بسم اللہ کا جا
1: أعوذ بالله من الشيطان الرجيم بسم الله